नमस्कार, आकाशवाणी गुवाहाटी महाबाबु समाचार सुन्नुहोस्। थर्क अधिकारीबाट असम र गुजरातको अंशदारित्वमा हरियाली युनियनको नयाँ अध्यायको अंश हिसाबले गुजरातको कांडलामा हिजो एउटा ई मिथानेल प्रकल्पको आधारशिला स्थापन गरिएको छ। प्रतिदिन 150 टन उत्पादन क्षमता सम्पन्न यो ई मिथानल प्रकल्पले हरियाली शक्ति र कम्ती कार्बन निर्गमन अर्थनीतिको दिशाको यात्रालाई अधिक तीव्र गर्नेछ भन्ने आशा गरिएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले अनुष्ठानमा अंशग्रहण गरेपछि यो सन्दर्भमा संवाद माध्यमको अघि भन्नुभयो कि मिथानल उत्पादनको 5 दशकको असमको अभिज्ञता तथा हरियाली प्रजुक्तिसँग संयोग गर्ने यो प्रकल्पले असममा वहनक्षम औद्योगिक विकासको सम्भावनालाई अधिक शक्तिशाली गर्नेछ। उल्लेखयोग्य कि यो प्रकल्प सम्पूर्ण भएपछि वर्षमा प्राय 50,000 टन ई मिथानल उत्पादन गर्न सकिनेछ भन्ने आशा गरिएको छ। असम पेट्रोकेमिकल्स लिमिटेड र दीनदयाल बन्दर कर्तृपक्षको अंशीदारित्वमा स्थापन भएको यो प्रकल्पद्वारा प्रत्यक्ष र परोक्ष हिसाबले 3,500 भन्दा धेरै कर्मसंस्थापन सृष्टि हुने सम्भावना छ। निर्वाचन आयोगले सबै राज्य र केन्द्र शासित अञ्चलका भोटर सूची विशेष तन्न संशोधनको सिद्धान्त सर्वसम्मतिक्रममा लिएको थियो भने पुनः प्रकाश गरेको छ। नयाँ दिल्लीमा हिजो एउटा संवाद मेलमा निर्वाचन आयोगका मिडिया सञ्चालक प्रधान आशिष गोबेलले भन्नुभयो कि हिजो आयोगको एउटा बैठक अनुष्ठित हुन्छ र बैठकमा मुख्य निर्वाचन आयुक्त ज्ञानेन्द्र कुमार र निर्वाचन आयुक्तद्वय सुखवीर सिंह सान्धु र विवेक जोशी उपस्थित रहेका थिए। उहाँ भन्नुहुन्छ कि आयोगको सर्वसम्मत अनुमोदन अनुसार जम्मै राज्य र केन्द्रशासित अञ्चलमा गत वर्षको 24 जुनमा भोटार सूचीको विशेष तन्न संशोधनको निर्देश जारी गरिएको थियो। उहाँ भन्नुहुन्छ कि बुथ पर्यायको अधिकारीहरूले विशेष तन्न संशोधनको समयमा सूचना जारी गरेका व्यक्तिहरूको घर घर गएर आवश्यक नथिपत्र सङ्ग्रह गर्नेछन्। त्यसपछि बुथ पर्यायका अधिकारीहरूले ईसीआई नेट मञ्चमा यो नथिपत्रहरू अपलोड गर्नेछन्। निर्वाचनी पञ्जीयन अधिकारीले यस्ता व्यक्तिहरूलाई सुनानीको लागि तलब गर्ने छैन भने आयोगले स्पष्ट गरिदिएको छ। समाचार सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। नौगाउँ लोकसभा समष्टिको उपनिर्वाचनलाई केही दिन रहेको अवस्थामा राजनैतिक दलहरूको प्रचार अभियान जारी छ। संसदीय समष्टिको बीजेपी मित्र जोटका

प्रार्थी देवाशिष शर्माको समर्थनमा हिजो मरिगाउँ विधानसभा समष्टिको भुरबन्दरमा असम गण परिषदको एउटा निर्वाचनी सभा अनुष्ठित हुन्छ। अगप मरिगाउँ जिल्ला समितिको उद्योगमा अनुष्ठित यो निर्वाचनी सभामा अगपका सभापति मन्त्री अतुल बरा, कार्यकारी सभापति मन्त्री केशव महन्त, सांसद फणीभूषण चौधरीको साथै दलका कतिपय नेताले अंशग्रहण गरेका थिए। कार्बी आङ्लाङको डिफूको सारसिङ टेरन लाङकुङ हावे टाउन हलमा हिजो साँझ कार्बी उकिल संस्थाको पहिलो सम्मेलन अनुष्ठित हुन्छ। सम्मेलनमा कार्बी आङ्लाङ स्वायत्त शासित परिषदका मुख्य कार्यवाही डाक्टर तुलिराम रहाङ मुख्य अतिथि हिसाबले उपस्थित रहन्छन्। श्री रहाङले जनगोष्ठीका पहिलो उकिल प्रयात जयसिंह टेराङ, ऐनका डिग्रीधारी भूतपूर्व मन्त्री प्रयात बिरेन सिंह इङ्ती र प्रयात जेङ हानसेङको प्रतिमूर्तिमा बन्ती प्रज्वलन गरी श्रद्धा निवेदन गर्दछन्। उहाँले साथै उकिलहरूलाई प्रशंसा पत्रले सम्बर्धना गरी समाजको हितको लागि काम गर्नलाई आह्वान गर्नुहुन्छ। देशको सबै सार्वजनिक खण्डको र आञ्चलिक ग्रामीण ब्याङ्कहरू ग्राहकको सुविधाको लागि आज खुला राखिएको छ। ब्याङ्क कर्मचारीहरूले भोलिदेखि तीन दिन आह्वान जनाएको धर्मघटको प्रति लक्ष्य राखी यो व्यवस्था लिएको छ। भारतीय रिजर्व ब्याङ्कले ब्याङ्कको सबै शाखा कार्यालय एटिएम संलग्न शाखा र मुद्र ढिकुटीहरू खुला राख्नुमा अनुमोदन जनाएको छ। विश्वको विभिन्न स्थानमा आज विश्व पर्यटन दिवस पालन गरिएको छ। जनताको बीचको सम्पर्क सुदृढ गर्न, सांस्कृतिक विनिमयको प्रसार र अर्थनैतिक विकासमा पर्यटनको गुरुत्वको विषयमा छलफल गर्ने उद्देश्य प्रत्येक वर्षको 27 सेप्टेम्बरमा यो दिवस पालन गरिन्छ। यो पालि यो दिवसको मूल विषयवस्तु भयो पर्यटन खण्डलाई नयाँ रूपमा विकसित गर्नुको लागि डिजिटल कार्यक्रम र कृत्रिम बुद्धिमत्ता। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

0: श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर, तदनुसार 729 किलोहर्ट्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्ट्जमा। स्टुडियोको घडी अनुसार समय अपराह्नको 3:21 र 51 सेकेन्ड भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी एकचोटि सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रममा अब प्रस्तुत छ वार्ताको कार्यक्रम। 16 श्राद्ध, धार्मिक, आध्यात्मिक, वैज्ञानिक र व्यावहारिक विश्लेषण शीर्षकमा एक वार्ता लेखी पठाउनु भएको छ सञ्जना नेवालले, र अब सुन्नुहोस् गङ्गा छेत्रीबाट।
1: सोह्र श्राद्ध, धार्मिक, आध्यात्मिक, वैज्ञानिक र व्यावहारिक विश्लेषण। हिन्दू सनातन संस्कृतिमा जीवन र मृत्युलाई एउटै चक्रको दुई पाटोका रूपमा हेरिन्छ। जीवित छँदा आमा बाबु र पूर्वजहरूप्रति कर्तव्य पालना गर्नु जति आवश्यक मानिन्छ, उनीहरूको भौतिक शरीर र अन्त्य भएपछि पनि उनीहरूप्रति श्रद्धा अर्पण गर्नु त्यत्तिकै महत्त्वपूर्ण मानिन्छ। यसै परम्पराको सर्वोत्कृष्ट र व्यापक रूप हो सोह्र श्राद्ध पितृपक्ष। प्रत्येक वर्ष असोज महिनाको कृष्ण पक्ष भाद्र शुक्ल पूर्णिमादेखि असोज कृष्ण औंसीसम्मका 16 वटा तिथिहरूमा पितृहरूको स्मरण गर्दै तर्पण र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भनिएको हो। सोह्र श्राद्धको उत्पत्ति र महत्त्वबारे पौराणिक शास्त्रहरूमा विभिन्न प्रसङ्गहरू भेटिन्छन्। तीमध्ये महाभारतको एउटा तथा निकै चर्चित र मार्मिक छ। महाभारत युद्धमा कर्णको मृत्यु भएपछि

जब उनको आत्मा स्वर्ग पुग्यो उनलाई खानेकुराको रूपमा केवल सुन चाँदी र बहुमूल्य गहनाहरू मात्र दियो। कर्णले अनौठो मान्दै यमराजलाई सोधे, मलाई अन्न र जलको सट्टा यो धातु किन दिएको? यमराजले उत्तर दिए, तिमीले जीवनभर धन सुन र भूमि दान गर्यो तर आफ्ना पूर्वजहरूको नाममा कहिले अन्न र जल दान गरेनौ। कर्णले आफूलाई जन्म दिने आमा बाबु र वंश बारे ज्ञान नभएकाले त्यसो हुन पुगेको बताए। त्यसपछि यमराजले उनलाई आफ्नो गल्ती सुधार गर्न 16 दिनका लागि पृथ्वी लोकमा फर्कने अनुमति दिए। पृथ्वीमा आएर कर्णले 16 दिनसम्म भक्तिपूर्वक आफ्ना पूर्वजहरूको नाममा तर्पण अन्न र जल दान गरे। त्यसपछि उनी पुनः स्वर्ग फर्कदा उनलाई तृप्त भोजन प्राप्त भयो। यही 16 दिनको अवधिलाई नै 16 श्राद्धका रूपमा मनाउन थालिएको धार्मिक विश्वास छ। 16 श्राद्धको आध्यात्मिक तथा धार्मिक महत्व। पितृ ऋणबाट मुक्ति। हिन्दू धर्म अनुसार मानव जन्मदेखि देव ऋण, ऋषि ऋण र पितृ ऋण जोडिएका हुन्छन्। 16 श्राद्धमा तर्पण र पिण्डदान गर्नाले पितृ ऋणबाट मुक्ति पाइने र पितृहरूले सद्गति प्राप्त गर्ने विश्वास गरिन्छ। पूर्वजहरूको प्रतिको कृतज्ञता आज हामी जुन अस्तित्व पहिचान र समृद्धिमा छौं त्यो हाम्रा पूर्वजहरूको योगदान र त्यागको जगमा उभिएको छ। श्राद्धको सोझो अर्थ हो श्रद्धा। पूर्वजहरूप्रति साँचो श्रद्धा, भक्ति र आभार व्यक्त गर्ने यी सबैभन्दा पवित्र अवसर हो। पितृदोष निवारण समृद्धि ज्योतिष शास्त्र अनुसार कुण्डलीमा पितृदोष भएमा जीवनमा अनेकौं बाधा, अशान्ति र रोग व्याधि आउँछन्। 16 श्राद्धमा गरिने विविध पूर्वक श्राद्धले पितृदोष शान्त भई परिवारमा सुख शान्ति र सुस्वास्थ्य र वंश वृद्धिको आशीर्वाद मिल्छ। श्राद्धका प्रमुख विधि र शास्त्रोक्त प्रक्रिया। 16 श्राद्धका क्रममा कर्मकाण्ड सम्पादन गर्न विशेष अनुसार र विधि पालना गरिन्छ। तिथि निर्धारण। पूर्वजको निधन जुन तिथिमा प्रतिपदादेखि औंसीसम्म भएको थियो 16 श्राद्धको त्यही तिथिमा मुख्य श्राद्ध गरिन्छ। यदि कसैलाई तिथि थाहा छैन भने नवमी, मातृ नवमी वा औंसी सर्वपितृ औंसीमा श्राद्ध गर्न विधान छ। श्राद्धको दिन बिहानै पवित्र नदी घरैमा स्नान गरी कुशको औठी हातमा धारण गरिन्छ। तिल, जल, फूल र कुशको माध्यमबाट ब्रह्मा, विष्णु, महेशको साथै आफ्ना पितृहरूलाई तर्पण दिइन्छ। श्राद्धका लागि मध्याह्नको कुतप काल सबैभन्दा उत्तम मानिन्छ। यो समयमा गरिएको दान र तर्पण पितृहरूले तुरन्तै स्वीकार गर्छन् भन्ने मान्यता छ। वैदिक मन्त्रोच्चारणका साथ जो चामल र घिउ मिसाएर बनाएको पिण्ड पितृलाई अर्पण गरिन्छ। तत्पश्चात ब्राह्मणहरूलाई स्वात्विक भोजन गराई व्रस्त, फलमूल र दक्षिणा दान गरिन्छ। भोजन गराउनु अघि काग, कुकुर, गाई, देव र किरा फटङ्ग्राहरूका लागि भोजनको केही भाग छुटाइन्छ। कागलाई पितृको सन्देश वाहक मानिन्छ भने कुकुर र गाईलाई यमराजका दूत रूपमा पूजिन्छ। यसले मानिस र प्रकृति बीचको गहिरो सम्बन्धलाई दर्शाउँछ। यस अवधिमा पालना गर्नुपर्ने नियम र स्वात्विकता। 16 श्राद्धको अवधिभर घरमा पूर्ण स्वात्विक वातावरण हुनुपर्छ। माछा, मासु, लसुन, प्याजी, मदिरा जस्ता तामसिक वस्तुहरूको सेवन पूर्ण वर्जित हुन्छ। यो समय पूर्व रूपमा पितृ स्मरण र श्राद्धको समय भएकाले गृह प्रवेश, विवाह, नयाँ कपडा वा गाडी खरिद गर्ने जस्ता नयाँ र मंगल कार्यहरू गरिँदैन। क्रोध, असत्य बोल्न, विवाद गर्न र अरूको निन्दा गर्न कार्यबाट टाढा रही शान्त, दयालु र संयमित हुनुपर्छ। वैज्ञानिक र वातावरणीय दृष्टिकोण। 16 श्राद्धको परम्परा केवल धार्मिक विश्वास मात्र छैन, यसमा वैज्ञानिक र वातावरणीय सन्तुलनका पक्षहरू पनि जोडिएका छन्। पञ्च बलिका माध्यमबाट काग, कुकुर, गाई र किरा फटङ्ग्राहरूलाई भोजन दिने परम्पराले जैविक विविधता, बायोडाइभर्सिटी र पारिस्थितिक प्रणाली इकोसिस्टमको संरक्षणमा मदत पुग्याउँछ। भाद्र र असोजको